आयो आयो आयो यो मात्र आइकन छ नयाँ धान कामी अवस्थ आइको श्रेष्ठ हेर्नुहोस्मा विभिन्न प्रकारका धान साथीहरू हाइब्रिडमा एमपी 30-30 64-44 क्युएस 312 आइएमआरएस 57-86 उन्नतको धानको बिउमा राखा 4 सावित्री 52 सामा मन्सुली राम धान 606 505 301 यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ हेर्नुहोस्मा आइसकेको छ। साथै रासायनिकहरूमा युरिया

काले आदमी आर्थिक वर्ष को विधायक को बजेट को प्रसंग सुझावता दर्जनों कार्यक्रम समावेश करते सरकार ने आगामी आर्थिक वर्ष 2023-84 को बजेट मार्फत व्यापक रूपांतरण को घोषणा गरेको छ। अर्थमंत्री डाक्टर सुनील वाघेले हिजो संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्दै बजेट मार्फत रूपान्तरणको शुरूआत भएको घोषणा गर्नुभएको हो। जेडी विद्रोहपछि राज्य सरकारका रूपमा रूपान्तरणको ठूलो अपेक्षा नागरिकको रहेकाले विद्युमान अर्थतन्त्रको स्वरूपमै परिवर्तन ल्याउने नै बजेटले दिशा तय गरेको अर्थमन्त्री डाक्टर वाघेले दावी गर्नुभएको छ। यसका लागि उहाँले बजेट मार्फत विद्यमान कर संरचनामा व्यापक हेरफेर खर्च कटौतीको लागि संरचनागत सुधार र सुशासन तथा सामाजिक सुरक्षाका कई नयाँ कार्यक्रम मार्फत बजेट उद्घोष गर्नुभएको छ। यसको कार्यान्वयन मार्फत नेपालको राजनीतिमा उमेरको पुस्ताचरणसँगै बढ़ेको परिवर्तनको अपेक्षाका लागि बजेट अत्याधुनिक उपकरण बन्न सक्ने पनि उहाँले दावी गर्नुभएको छ। रूपान्तरणका लागि लक्ष्य हासिल गर्न अर्थमन्त्री डाक्टर वाघेले आगामी आर्थिक वर्षको बजेटले नै नेपालको नयाँ दिशा तय गर्ने दावी गर्नुभएको छ। चालू आर्थिक वर्षको तुलनामा 1,60,000 रूपियाँ बढ़ाएर अर्थमन्त्री वाघेले आगामी आर्थिक वर्षका लागि 21,24,36,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग कर उठाउने छ। अर्थमन्त्री वाघेले हिजो संसदमा पेश गरेको आर्थिक विधेयकमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थाबाट शिक्षा नमकर तथा

मंत्रालय द्वारा सँगै यसका लागि प्रत्येक वर्ष बेलुका 83 बजे तिहार बोली पठाइएको छ। सबभन्दा बढी 3 अर्ब 2 अर्ब 83 करोड बन्द राख्नको उपाय पुलिस मन्त्रालयले बजेट कुल विनियोजन बजेटको 14.25% पाएको छ।

प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छ। कर्मचारीले हात प्राप्त गरिरहेको मूल्य भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तल वृद्धि भएको छ। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। अब ग्रेड सहित कर्मचारीको पारिश्रमिक करिब 40,000 एक लाख रुपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब त्यसै आगामी एक सालदेखि लागू हुनेछ। कर्मचारीको तलबमा पछिल्लो 4 वर्षदेखि वृद्धि भएको थिएन। कर्मचारीको तलब 21% बढ्यो। 21 निकाय खारेजी, 6 निकाय मञ्च अर्थात् समायोजन गर्ने घोषणा गरिएको छ। 6 निकाय हस्तान्तरण

सुधार के लिए सरकार ने तमाम अनुदान दिने विषय अभी बढ़ाने को सकारात्मक भाई भी कानून बनाने मात्र अभी बढ़ने सुझाव दिए। पूर्व अर्थमन्त्री र अर्थविदहरूले बजेट अर्थतन्त्रको सुधारमा केन्द्रित भएको दावी गरेका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यले बजेटमा समेटिएका नीतिगत तथा कानून सुधारका प्रयासहरू निकै सकारात्मक रहेको बताउनुभयो। पूर्वमा दुर्वर्षको सरकार रहेको वर्तमान अवस्थामा व्यापक आर्थिक सुधारका कार्यक्रम ल्याउन सांगठनिक भएको उहाँले बताउनु भएको छ। त्यसै गरी अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले

सामुदायिक सूचना नेटवर्क सीआईएम मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नेपालमा आलु उत्पादनको सम्भावना र सरकारवालाको भूमिका विशेष गरेर

धूम्रपान का अवशेष सुरक्षित रूप में व्यवस्थापन

50% कर छुट दिने व्यवस्था पनि गरिएको छ। नेपाल भित्र पैसा दिने

गरिएको छ। त्यस्तै दलित मार्ग संगठनले सकारात्मक लगानी सरकार परिवर्तनको कोटाले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारमा लगानीकर्ताहरू उत्साहित बनेका हुन्। आर्थिक बजेटमा पुगेका धनात्मक दर बढाइएको छ। यसमा पनि लगानीकर्ताको मिश्रित प्रतिक्रिया आएको छ। सरकारले शेयर कारोबारमा लाग्ने पुँजीगत लाभको दर बढाएको हो। आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक मार्फत आयकर नियमको दफा 95 संशोधन गर्दै सरकारले करका दरहरू बढाएको हो। नयाँ व्यवस्था अनुसार यसअघि कायम रहेको लाभ करको दरहरूमा 2.5% निर्णय वृद्धि भएको छ। त्यस्तै गरी उचाइ देखिएको छ निजी क्षेत्र शीर्षकमा संशोधनकर्ताले कारोबार बैङ्कमा लेख्नु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेट निकै सकारात्मक रहेको उल्लेख गर्दै करका दरहरू घटाउने तथा व्यवसायका झन्झटहरू हटाउने विषयले उत्साहित रहेको बताउनु भएको छ। स्वतन्त्रका आधारभूत समस्याहरू सम्बोधन गर्न खोजिएको जस्तो देखिएको छ। उहाँले भन्नुभयो, 2-3 सरकारले ल्याउनु पर्ने खालको बजेट ल्याएकोमा हाम्रो प्रारम्भिक बुझाइ छ र हामी निकै सकारात्मक रहेका छौँ। सरकारले निजी क्षेत्रलाई आयन गरेको देखिएको छ। उहाँका अनुसार कृषिलाई प्रोत्साहन गर्न खोजे पूर्वाधारमा पनि सुधार गर्ने कार्यक्रमहरू अगाडि सारिएको निकै सकारात्मक रहेको छ। कार्यान्वयन नहुने विगतको प्रचलन कसरी अन्त हुन्छ भन्ने संशय रहेको निजी

नेपालमा संसार शीर्षकमा यसरी सुविधाले उहाँको खबर पनि छापिएको छ भने अन्य पूर्व पुरुष दैनिकमा 31 निकाय खाने सकिएको 6 निकाय मर्जर गरिएको 4 वर्षपछि कर्मचारीको तलब बढेको र न्यूनतम पारिश्रमिक 40,000 लाग्ने बारेमा खबर छापिएको छ। विद्युतीय अदालतको परिकल्पना गरिएको छ भनेको अर्थमन्त्री डाक्टर सुरेन्द्र वाग्लेले बजेट प्रस्तुत गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गरिने घोषणा गर्नुभएको हो। विपन्न तथा दूर दराजका नागरिकका लागि निशुल्क कानून सहायता कार्यक्रम पनि घोषणा गरिएको छ। न्याय प्रणालीलाई छरितूर्ण प्रभावकारी बनाउन सुरक्षा प्रविधिको अधिकतम प्रयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने विपन्न तथा दूर दराज क्षेत्रका नागरिकहरूका लागि निशुल्क कानून सहायता कार्यक्रम सञ्चालन गर्ने र शान्ति प्रक्रिया तथा सम्प्रवर्तनी न्याय सम्बन्धी बाँकी कामलाई पनि यथाशीघ्र निष्कर्षमा पुर्याउने उल्लेख गरिएको छ। त्यसै गरी कारोबार दैनिकमा वार्ता तथा जलवायु क्षेत्रका लागि 12,21 करोड दिने योजना शीर्षकमा खबर देखिएको छ। सरकारले चुने तथा तराई मधेसको जलचक्रलाई टेरो बनाउनका लागि करिब 1 अर्ब रुपियाँ बजेट नियोजन गरेको छ। त्यस्तै जडीबुटी तथा घरेलु काष्ठ बल पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य सुरुवात गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।

राखिएको छ। सँगै फुटबलको क्षेत्रमा समेत पुरा रङ्गशालाहरू बनाउने र भएका मैदानहरूको स्तर उन्नति गर्ने जनाइएको छ। यसका साथै तीनवटा रङ्गशालामा फ्लोर लाइटहरू जडान गर्ने घोषणा गरिएको छ। यसैबीच नेपालका सरदार आचार्यले भारतका विमान उडान प्रभाव पराजित गर्दै बाह्रौं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गर्नुभएको छ। महिलातर्फ नेपालको तारा कार्की क्षेत्रकाले समग्र 241 स्कुलका साथ सोह्र पत्र प्राप्त गर्नुभएको हो। प्रतियोगितामा नेपाली सर्वाधिक 300 एक रजत र एक कांस्य सहित कुल 5 पदक प्राप्त गरेको छ। सर्वाधिक समग्रमा 9 अन्डर 207 स्कुल निकाले युवालाई 4 स्कुलले हराउने उपाधि रक्षा गरेको हो। उहाँले तीन र व्यक्तिगत तर्फबाट 200 जित्न सफल बनाउनु भएको छ। अनि उत्पादनका लागि बिउ बिजन र प्रविधिको महत्व कुराकानी सामग्री

0: ଅଛି କଥା ଜାଣିଛନ୍ତି
1: ଚଲା ପାଉଛି ଚଲା ପାଉଛି।

Thank you.

Thank you.

अपने घर में अपने बारह

तो जाते यार

ज्ञान नया ज्ञान का भी अब श्रेष्ठ एलोकेटमा, श्रेष्ठ एलोकेटमा

0: बाउन्न शर्मा मन्सुरी राम धान 606 505 301 क्यामुनि जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ रेटको भेटमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारी बिउ बिजन साथै पशुपक्षीको औषधि उपचार शुभ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट बाँसगरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा। नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अप्नाऊ।
0: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पूजा क्षेत्रमा पाले पाल रोपो।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामो मन्सुरी र बहुमूल्य प्रयोग गरौं।
0: डीएसआर विधि सुक्खा क्षेत्र धान छर्ने विधि एसआरआई जस्ता पानी पचाउने पद्धति अपनाऊ।
1: खेत समयाऊ, पानी बलियो बनाऊ, धेरै पानी नसमाऊ।
2: समूहमा पानी पायो, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।
0: पानी बनाई खेती गरौ, उत्पादन गर्नौ, परिवारलाई सबै सबै

sana prestar terasi terasi pasak kolagi ikas kapat sobis arba 34 करोड रुपैया प्राविधिक बजेट सरकारले गरेको छ। सो अनुसार खर्च चालू खर्च 22.58 करोड अर्थात 59.5% पूंजीगत तर्फ 4.21 करोड अर्थात वित्तीय व्यवस्थापन तर्फ 4.24 करोड रुपैया नियोजन गरिएको छ। अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च 21,624.34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू

0: अनुदान चालू वर्ष को संशोधित अनुदान को तुलना में 25% बढ़ी हो। आगामी आर्थिक वर्ष का लागि अनुदान गरिएको खर्च विवरण स्रोत मध्ये राजस्वबाट रु 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रु 61.74 करोड़ बेहोर्दा रु 657.29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247.28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रु 245.89 करोड़ आन्तरिक ऋणको सामा भुक्तानी हुने हुँदा क्रोध रु 164.11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ।
1: सरकारले व्यक्तिगत आयकरको तल्लो सीमा 5 लाख प्राय बढाएर 10 लाख बनाएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले करमा लाग्ने 5 लाखको सीमा बढाएर 10 लाख रुपियाँ पुर्याएको अर्थमन्त्री स्वर्णिम वर्फेले जानकारी दिनुभयो। यस्तै आयकरको अधिकतम दर 10% बिन्दुले घटाएको अर्थमन्त्री वर्फेले बताउनुभयो। हाल अधिकतम 39% आयकर लाग्ने व्यवस्था छ। अर्थमन्त्री स्वर्णिम वर्फेले मुलुकमा सुशासनको मानक स्थापित गर्ने बताउनु भएको छ। संघीय संसदको बैठकमा शुक्रबार आर्थिक वर्ष 2083/84 बजेट प्रस्तुत गर्दै मन्त्रीवर्गले उक्त धारणा राख्नु भएको हो। उहाँले भन्नुभयो, नीति कानून संस्था प्रक्रिया नेतृत्व र सुशासनका मानक स्थापित गर्न प्रतिबद्ध छ। राज्य दोहनको अन्त्य गरी परिणाम दिने राज्य व्यवस्था गर्ने दायित्व छ। अर्थमन्त्री श्री मावेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल घटाएको बताउनु भएको छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल

सहकार्यमा कम्पनी मोडलमा ऋण योजना हर उद्योग संस्था

számítós helyzeti partizat mátrakán látjuk bankis rendszerű társzisztemmel, mis tárgálni hoznák a rékoza három partijában masszor az egy számítő, egy állapé partizat a rékoza szülőpik nyitvált a szankalan, mert a kamer pár rész az állapot vidíko, ha panálom, meg a nem, ha bók melyre kötő. Szentzártat házott napra pitizet a szankálkó, alcsony testőnek volt a manti, bátélet a támpolgaza, Artamantis Vörni Magyeli, Das Vida Vaj Panda, Kongsi Matama, Ajanzanar Kultat Kárpit Kult Kharit Tikri Samzóta, Pipiye Vörget a Tarnapaya, Sarkalin Pálpit Kult Prárti Karan Kupra Samvesznak Karan Pajkosa, Artamantis Vörni Magyeli, Sura Barátri Kosta 2013 Zavrási Kukazai Tész Körbei, Prárti Karan Lai Utpádan Prasáran Pitran Tathá, Vepár Telimán, Pithászon pedig a tanulpajkó, Pithult Kajib Csomsóta a fejékáttara, Nirmán Surla a fejéká, Magarikó, Ájusanakó, Anumati Patrak Hárezkari, K.R.P. Vikimánaya, T.P.A. Karni, Prabhán, Parpantha Karni, Mantri Vakvélet a tanulpajó, Nisítség a lej, Antrásti Bazárna Pithult Depárhárna, व्यवस्था मिलाने समेत प्रत्येक वक्तव्य में उल्लेख सरकार सामाजिक सुरक्षा पत्ता में सपने छोड़ने सपने लाई छोड़ने नीति दिने अर्थमंत्री स्वर्णिम बाबू ने बढ़ो दायित्व ख्याल करते यो नीति दिन लाई बताने सरकार ने सात थरी का सामाजिक सुरक्षा पत्ता दिखे आगे सरकार ने बाल पोषण पत्ता तो पढ़ाई अर्थमन्त्री स्वर्णिम बाबेले शुक्रबार 2083 84 को प्रसिद्ध घोषणा गर्दै मधेस कर्णाली र सुदूरपश्चिमका 25 जिल्लाहरूमा प्रदान गर्दै आइरहेको बाल पोषण भत्ता तुब्बर बनाई मासिक 1000 बनाए बताउनु भएको छ। सरकारले श्रमिक र रोजगारदाता अनि बाल प्रश्रम प्रसिद्धिमा आबद्ध हुनुपर्ने व्यवस्था गर्ने भएको छ। शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम बाबेले श्रमिकहरूको हक हितमा उल्लेख्य सुधार गरिने बताउनु भएको हो। साथै उहाँले श्रम क्षेत्रमा लिखित सम्झौता न्यूनतम च्याला बिमा कार्यस्थ सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्ने जनाउनु भएको छ। अर्थमन्त्री बाबेले कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बिमा तारिफ प्रणाली थप प्रभावकारी बनाउने व्यवस्था गर्ने घोषणा गर्नु भएको छ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित पशुवासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने बताउनु भएको छ। अक्षरेखा.com अनलाइन पोर्टल हिजोदेखि औपचारिक रूपमा प्रकाशन भएको छ। यहाँले मिडिया एन्ड मल्टिपल एकेडेमी प्रणालीद्वारा सञ्चालित अक्षरेखा.com अनलाइन पत्रिका 2082 साल चैत्र 27 गते सूचना विभागमा दर्ता भई परीक्षण प्रकाशनमा रहेको थियो भने हिजोदेखि औपचारिक रूपमा सञ्चालन भएको हो। पत्रिका शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पाँचखोरी नगरपालिकाका नगर प्रमुख बहादुर खड्काले अक्षरेखा.com अनलाइन पोर्टल पाँचखोरीमै मात्र सीमित रही देश तथा विदेशमा रहेका नेपालीहरूका लागि विश्वसनीय सञ्चार माध्यम बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले पाँचखोरीको पहिचान विश्वसनीय चुनावमा सफल होस् भन्ने कामना गर्दै नगरपालिकाको तर्फबाट सहयोग कार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। शुभारम्भ कार्यक्रम सञ्चालक तथा प्रकाशक महेश अधिकारीको सभा अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित सबै अतिथिहरूले अक्षरेखा.com अनलाइन पत्रिकाको निरन्तरता र विश्वसनीयताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो। अक्षरेखा.com अनलाइन पत्रिकाको प्रकाशन टिममा सञ्चालक प्रकाशक महेश अधिकारी कार्यकारी सम्पादक सनत सापकोटा भाषा तथा साहित्य सम्पादन ज्ञानेन्द्र पौडेल तथा संवाददाता चन्द्रवती देवपाले र भूपेन्द्र बस्नेत रहनु भएको छ। कार्यक्रमको अवसरमा नगर प्रमुख खड्काले अक्षरेखा.com अनलाइन पत्रिकाको पोर्टल

समिति को निर्वाचन चेत सत्र गते 9 बजे भएको छ। शासन सम्मतिबाट समिति चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन मार्फत कार्य समिति चयन गर्न लागेको निर्वाचन समितिका निमित्त संयोजक गोविन्द शर्माका अनुसार अध्यक्ष पदका लागि 3 जना उम्मेद्वारी परेको छ भने 3 महिला सदस्य सहित कुल 5 जनाले सदस्य पदमा उम्मेद्वारी दिनु भएको छ। अध्यक्ष पदमा रेशम अधिकारी लोकप्रसाद शर्मा र केशव पौडेल बीच प्रतिस्पर्धा हुने भएको छ। महिला सदस्यतर्फ 1 पदका लागि 2 जना र 11 सदस्यका लागि 1 पदका लागि 2 जनाको उम्मेद्वारी परेको छ। क्याम्पसमा लामो समयदेखि शिक्षक कर्मचारीहरूको लगना पाएको र पठन पाठन प्रभावित भएको गुनासो बीच दलीय प्रभावका आधारमा निर्वाचन हुन चाहेकोमा सरकारवालाहरूले चिन्ता व्यक्त गर्नुभएको छ। बर्द्याको देवघर गाउँपालिका वार्ड नम्बर 4 किरपुरमा थारू समुदायको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवथा निर्माण गरिएको छ। गाउँपालिकाको 4 लाख रुपियाँ लागतमा निर्माण गरिएको उक्त देवथाले स्थानीय थारू समुदायको संस्कृति संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छ। देवथा निर्माणपछि स्थानीयवासीमा उत्साह थपिएको छ। यसले परम्परागत पूजा संस्कार तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। स्थानीय प्रशासनिक कामले देउथाले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न सहयोग पुग्ने बताउनु भएको छ। देउवा गाउँपालिकाका प्रमुख प्रशासक बस बहादुर राणाका अनुसार गाउँपालिकाले सबै जात जाति तथा समुदायको भाषा कला धर्म र संस्कृतिलाई समान सम्मान गर्दै संरक्षणका कार्यक्रम सञ्चालन गरिएको छ। उहाँले स्थानीय मौलिक परम्परा जोगाउनु गाउँपालिकाको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक संरचना निर्माण तथा संरक्षणका कामलाई निरन्तरता दिने जानकारी दिनुभयो। गाउँपालिकाले थारू समुदाय सहित विभिन्न जाति समुदायको कला संस्कृति र पहिचान संरक्षणलाई प्राथमिकतामा राखिएको पनि

स्थानीय पासीहरूले संस्कृति संरक्षणमा गाउँ पालिकाले देखाएको चासोको पनि समीक्षा गर्दै यस्ता कार्यले समुदायको पहिचान अझ बलियो बनाउने बताउनु भएको छ। सरकारले निजाम कर्मचारीहरूको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सुनि मर्जेले न्यूनतम तलब करिब 40,000 1,00,000 रुपियाँ माथि कायम हुने बताउनु भएको हो। विगत 4 वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको मन्दी प्रथा समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरेको अर्थमन्त्रीवर्गले जानकारी दिनुभएको छ। सुरु स्केलमा 10% तलब वृद्धि गरिएको र कार्य सम्पादनको आधारमा पारिश्रमिकको शुरूआत गर्न नयाँ तलब मानको मासिक 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरेको अर्थमन्त्रीवर्गले बताउनु भएको छ। र सरकारले शिक्षा क्षेत्रका लागि 2,18,30,00,000 बजेट विनियोजन गरेको छ, जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो। भौतिक र शहरी विकास पूर्वाधारका लागि 2,68,00,000 बजेट विनियोजन गरिएको छ।

सेवा गर्न र विनाशले आगतलाई दाबी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ।

सबलीकरण परियोजना द्वारा जनहित का लागू जारी संदेश

Thank you.

0: 算第一句，这是不像的。我们刚好是休息啊，我是啊，我是在上班呢。
1: 那么，我们什么时候开班机？

समस्या सब की।

Estamos en el centro y estamos en el centro de la vida.

0: माध्यम संवाददाता द्वारा दिखिए अखबार में ऊपर जाके
1: Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: านี้ผมก็ได้เนี่ย
1: I'm going to get it.

0: lástima.
1: Y transporte a suelos.
0: Más

Gracias.

Yeah.

0: पछिमा त घाउको मैले यो चाहिँ
1: Thank you.

ভারতে পাঠিয়েছে। ধন্যবাদ।

सञ्चार मिडियामा पनि हामीले समन्वय सरकारले गर्दै

0: आवाज जातिवादी माओवादीको साथसाथै कार्यक्रम सांगठनिक रूपले कमै मनजाङ समाज नेपाल मुक्तिमय समाज जाङ्गे पार्टीकी बौद्धियाकी एकाइ जातिकी कञ्चनपुरकी सातो जिल्लाकी पाँचो जिल्लाकी राखाई सैनिक मुकनकी मुक्तिमय मुक्ति आवाज सेवा निरन्तर काम गरिरहेको संस्था संगठन चाहिँ हो। अवस्थितकी कार्यक्रममा कार्यक्रम सञ्चालक
1: सर्विस

सत्य बात करी, अन्याय का चाहिँ हाजिर कार्डको बात करी, प्रबन्धको कार्ड चाहिँ संशोधनको बात करी, कृषि कार्ड चाहिँ सबको जुन प्रदेश सरकारको कुरा चाहिँ स्थानीय सरकारको कुरा चाहिँ संघीय सरकारले नीति यात्रा कार्यक्रम बजेट हेरे बेला एकदमै राम्रो नीति यात्रा कार्यक्रम अनौपचारिक क्षेत्रकै सार्वजनिक रूपले सभामा आनन्द अवस्था चाहिँ बाँकी वर्षकै अवस्थामै आज के अपने आवाज सार्वजनिक रूपले आवाज क्षेत्र पासे नीति यात्रा कार्यक्रममा सन्देश सबैभन्दा ऊ कारण देशको नागरिकतर्फ आउनु आज कि अनौपचारिक जो एकदम पासे परम सार्वजनिक रूपले भिटै अनौपचारिक श्रम संगठित जरुरी सरसमानले संगठित नाइकी आवाज सम्पर्क सरकारकै कार्यान्वयन नागरिक तपाईँहरूले चाहिँ नीति यात्रा कार्यक्रममा कोही कागजले बसले सार्वजनिक रूपमा चाहिँ राष्ट्रिय सरकारी भएर अनि त्यसपछि उनीहरू चाहिँ सुरक्षा सामग्री उनीहरूको कार्य चाहिँ

सरकार बेसिक एकदम पाछे बढ़ा रही।

0: सिटी का नहीं छाप रहे थे और उनके ही विषय में सफल हुए तो जागृति जाएंगे इस खासी की काल के दिन मलिन चौधरी गरीब मन सबसे जो खर्च होने से करने स्वास्थ्य क्षेत्र हो स्वास्थ्य क्षेत्र में खर्च होगा मलिन छन प्रथम पैसा राष्ट्रीय प्रथम आया उन हिसाब ने कि स्वास्थ्य क्षेत्र में चाहिए सरकार चाहिए निःशुल्क उपचार के व्यवस्थापन चाहिए जरूरी एक लाख अब सरकार आगामी दिन में स्थानीय सरकार बजेट नई दिन बजेट में समावेश जरूरी पुलिसले शिक्षामा अबै शिक्षाको अवस्था हेरे बेला एकदम खसर अवस्था चाहिँ देखाए राजनीति समग्र अबै यस हिसाबले हेरे बेला अथवा क्षेत्रकै शिक्षा क्षेत्रकै परिवेश हेरे बेला बालिकाहरूले चाहिँ आठ क्लास नौ क्लासमा हुँदै पिछडा स्कुलमा अवस्था चाहिँ भए उनी हिसाबले उहाँको खासै शिक्षाहीन जीवनप्रति शिक्षा चुनौती जाने खाने हिसाबमा निम्ति सरकारले ध्यान दिनुपर्ने जरुरी आदेश र त्यति काठमाडौँ स्त्री शिक्षामा आइपुगेपछि अघिल्लो शिक्षा पुरुषले बनाएको आग्रह सरकार यी क्षेत्रले चाहिँ बजेट अझ थप गर्न जरुरी चाहिँ रहेको रहे कार्य कि अब नेपालकै संविधान नै गते भए आधारभूत समय निशुल्क शिक्षा कार्य भएको तर कतिपय ठाउँमा कार्य अवस्था मिलाएको जसै ग्रामीण बालबालिका हुँदै विद्यालय स्कुलबाट एकजना हिसाबले त्यो पैसाहरू गर्न जरुरी चाहिँ उनका साथसाथै यिन चाहिँ गुरुस्तर बनाएको वास्तवमा कुन चिज हिन अभिन्थे सरकार ध्यान दिने जस्तै काठी थप काठी शिक्षाको पनि व्यवस्थापन गर्न चिज विषयगत अथवा काठी उप विद्यालयमा भौतिक दुवाहरूको चिज विषयगत अथवा उठाउने काठी त अभिन्थे थप काठी पोषण आहारको व्यवस्थापन गर्न विषयगत ऊ चिज ध्यान दिँदैछ तर उसका साथसाथै खेलकुदको चिज ध्यान दिँदैछ कालको दिनमा काठी शिक्षा गुरुस्तर बनाइसकेको थियो र आज के चिज पढाइसकिन् कतिपय चिज काठी रमाउन प्र्याक्टिकल अभ्यास राखे थियो गुरुस्तर बनाइसकेको शिक्षा मजा पढाइसकेको खाना चाहिँ हामीले चाहिँ यस चिज आइसकेको थियो
1: Thank you.

Gracias.

मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँ रुमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती खोलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्याक्ने र हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इकोपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इकोपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा बाँसगढी पाँच पाँच गढी ग्रामो पेट्रोल पम्प प्रदर्शन पछि
2: धन्यवाद। निरन्तरको लागि कार्यालय

0: दिवसम्म भर्नु लाग्यो पछि यात्रा संरक्षणमा हाम्रो सब पुगे ड्युटी
1: सम्पत्ति आगामीका

0: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पारे पालो कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्केला, सामा मछुरी र पशुभूमि प्रयोग गरौं।
2: डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने पद्धति अपनाऊ।
1: खेत समयाउ, आदि परियो बनाऊ, धेरै पानी नजमाऊ।
0: समूहमा पानी बाटो, नहर सफा राखौ, पानीको प्रत्येक थोका बचाऊ।
2: पानी बनाई खेती गरौ, उत्पादन बढाऊ, परिवारलाई धेरै समृद्ध बनाऊ।
0: मवेशी आयोजना बैठक।

ಭಾಗ್ಯ ನಿಕಮ ಅಥವಾ ಸಂಸ್ಕಾರ ನಿಷೇಧ ಅವಶ್ಯಕ ಅಂದರೆ

Tindrà que vindre en un, tindrà que ser divertir-se en un.

0: karma, swasthya karma, dharma karma, dharma karma,
1: जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन कति आमदानी र अन्य जुटाउन सक्छ नि।

107.3 मेगाहर्ज सुनकु र रेडियो सिन्धुले

Thank you.

सबलीकरण परियोजना द्वारा जनहित का लागि जारी संदेश।

Actually,

मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु

भविष्यको सहारा असल वैज्ञानिक बनोस् भन्ने सोच

0: यहाँ सुक्ष्मेवा समस्या हल गरिने
1: आफ्नै गाडी यातायातको राम्रो सुविधा भएको
0: कक्षा एकदेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने
1: कमजोर विद्यार्थीहरूलाई कोचिङ क्लासको व्यवस्था भएको
0: कार्य विभाग लेखाएको साथसाथै गरिब पढ्नमा जोड दिने
1: कक्षा पाँचदेखि सामग्री निवेदन हरपाई कपाली तमसुकै काम सिकाइनुका साथै खेलकुद क्रिकेट फुटबल र सङ्गीत सिकाइने
0: कुनै गुनासो भएमा संस्थापक अश्विन पौडेल क्षेत्रको फोन नम्बर 97 484 2412 सम्पर्क गर्न सकिनेछ।

शासित विद्यार्थी उच्चा हुन सक्ने आत्मा विभागहरू चाहिँ एकपल्ट ट्याम ज्योति विद्या शोधन जाँच गरीमा अवश्य आउनुहोस्। हामी तपाईँको चाहना पूरा गर्नेछौ।

0: समूह चिटिङ्गा ब्राह्मण सुब्रचण्डका छात्रमाथि महा चोप नै पानी पिए शरीर मौसमी सम्पूर्ण खाए हर स्मृति जुरावर बनेगा
1: इन्टरनेसनल नेपालको भेरी वातावरणीय विशिष्ट स्थलमा डी ग्रुपकी सहायमा पटिया जिल्लामा सञ्चालन हुनेहल विपद प्रबन्धनले उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितकै लागि जारी सन्देश
0: केडाकुडी साग सब्जी फलफुल कुपोषण खुराक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ खुराक खाना सँगसँगै दुई वर्षसम्म स्कुल पाल्न चाहेका छौँ।
2: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यक्रम मर्तियाद्वारा जनहित जारी सन्देश
0: तपाईँलाई थाहा छ अब आउने महिना हजुरहरूले पालन गर्ने गाई कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा पनि आउने उच्च जोखिम हुन्छ नि। पोहोर साल प्रासमा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन प्रति आमदानी र मूल्य घटाउन सक्छ नि।
2: त्यसैले हजुर

say it.

आपके कार्य में स्वास्थ्य कार्यालय द्वारा जनहित में

Sono stati con il barzo e con la sacra antichia.

Thank you.

ఎలా చెప్పారు?

0: ज्येष्ठ नागरिक उपमण्डल सेवामा 10 प्रतिशत छुट्टी व्यवस्था भएकी बा कुशीले अस्पताल प्रणाली बाँसगढी शाखा 5 बाँसगढी बर्दिया प्लान्ट पेट्रोल पम्प दक्षिण ताजर
1: सम्पर्क फोन नम्बर 084400192 हो 084400210 बाँसगढी बर्दिया सङ्ख्या 1 4 11 54 94

मेरो खातेमा रोजानी गाउँपालिका बाँच्यो म श्रेष्ठ सन प्रसारण बिचमा मुख्य मुख्य समाचारका शीर्षकमा बाँसरी झारमा परम्परागत प्रयोग पूजा गर्न बाँसरी तिल महादेवामा पूर्वा छर्ना तयारी शुरू राजा पूर्व देवामा चैत्य धानमा गुबारो खेलको किसान चिन्तित बगै सिंचाई आयोजना 77 किलोमिटर 90-70 किलोमिटर मुर्ना निर्माण निम्जल राप्ती सुनारी सात खराब सदरियामा निर्माणाधीन काठमाडौँ उच्च स्तरीय अनुगमन बर्खा आत्मकांक्षाका निर्देशन ओ महिला सशक्तिकरणका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक प्रधानमन्त्रीका बधाई

0: पाठक प्रेरक गरीबकाल महादेवा गांव ध्वजा पूजा थे और प्रेरक को पुतलक जीतक सीता गांव में रहल घर कुरिया अनुसार प्रत्येक घर में पठा पुगा सेक लगे बर घर रमय थारू जमी लगाट
1: स्वयं सेवी रक्तदाता समाज पास करी नगर समिति का अध्यक्ष में संतोष सतपुटा सर्वसम्मत चयन निर्वाचन समिति का तेसरा अतिथि संसद नौ सदस्य लोक कार्य समिति चयन को समिति को उपाध्यक्ष में प्रतिमा शर्मा पौड़ सचिव सुमन खत्ती गोपी कोषाध्यक्ष में रवित कोली तथा सह सचिव शेरबहादुर कुचर चयन बाट उसेकर सदस्य दान बहादुर बुढ़ा कर सिंह बुढ़ा तीर्थर्यारो पप्पू कलित चयन बाट अधिवेशन पार्षद कार्य समिति में बधाई तथा सफल कार्यकाल का शुभकामना व्यक्त करेगा अधिवेशन से निष्पक्ष मर्यादित सफलतापूर्वक सम्पन्न कराए महत्वपूर्ण भूमिका निर्वाह गर्दा निर्वाचन मण्डलका संयोजक खड्ग बहादुर मोली तथा सदस्यमा रामकृष्ण थारू पुवन खड्का अदला नवनिर्वाचित कार्य समितिले नगर क्षेत्रमा रक्तदान अभियान प्रभाव पारे भने कि सामाजिक सेवाका गतिविधिहरूमा निरन्तरता दिन प्रतिबद्धता व्यक्त गर्दछ। राजापुर नगरपालिका उदेउरा गाउँपालिकामा चैत्य धानमा दबार जातकीयबाट नियन्त्रणका लागि कीटनाशक विषादी प्रयोग गर्न सके भन्ना कर्मी रोकेर चनागिरमा ताजापुर तीन सखापुरका अनिता चौधरी दुई अठार सय फैला कबार नियन्त्रण गर्दा कृषि प्राप्तिका सल्लाह अनुसार कीटनाशक प्रयोग गर्न सके रोकथाम विषयमाथि विषादी प्रयोग गर्दा ठाउँमा सय किरा सरकाउँदा ठाउँमा महत्वा दुई पालिकामा करिब 700 हेक्टर क्षेत्रफलमा चैते धान खेती हुन गर्दा चैतमा लगाएर धान चैठ अन्तिम अठारसम्म किसान बित्दै नगर्दा पञ्चकन्या किसान समूह राजापुर तीनका सदस्य निगम चौधरी किरा नियन्त्रणका लागि एक अठार सय प्राथमिक सल्लाहमा हाइड्रोक्लोराइड नामका कीटनाशक प्रयोग गर्दै किरा नियन्त्रण छन् फैलिँदैन महत्वा धान पक्न गेला किराको प्रकोप फैलन पाँच किसान ध्यान चिन्तित हुनबाट केवल एक किसान हरिराम थारू कपालो किराले पर्सेनी दुःख दिन गर्नबाट यी वर्ष ध्यान फैलन पाँच बिहमहरू जोताईका खर्च निम्ति चिन्ता पहर महत्वा कपालो धानका बाह्र हो आधुनिकीकरण कार्यक्रम इकाई कार्यालय का कृषि अधिकारी युवराज पिता हरेक वर्ष क्षेत्रमा चैते धान लगाइदिए किरा फुलना एक दिन प्लस होटल चैते धान लगाई पर्ना चलाइनबाट समयमा जानकारी हुनसे कीटनाशक प्रयोग नियन्त्रण गर्छ। पहिलो वर्ष करिब 4213 मेट्रिक टन चैते धान उत्पादन हुन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम इकाइ चलिरहेमा चैते धान प्रक्रियाको प्रणाली लगायत ग्यास राजापुर केवल गाउँपालिकामा उत्पादन हुन गर्दा भवन सिंचाई आयोजना अन्तर्गत निर्माण वृद्धिमूलक 70 किलोमिटर मूल नहर मध्ये 70 किलोमिटर निर्माणी जता बाँकी 6 किलोमिटर नहर निर्माण प्रगतिमा आयोजना चलिरहेमा 63,000 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्न लक्ष्य सहित सञ्चालनमा आयोजना अन्तर्गत हालसम्म 337 किलोमिटर शाखा तथा प्रशाखा नहर निर्माण घोषणा गर्दा पूर्व ओहरित मूल नहर शाखा प्रशाखा नहर निर्माणका काम निचलबाट बसे पछि ओहरित सात प्रशाखा मध्ये 22 किलोमिटर नहर निर्माणाधीन रहेका आयोजनाका अनुसूचना अधिकारी शेखर नाथ नेपालीको अनुसार पूर्व ओहरित काम निचलको आफ्नो मुख्य ध्यान पश्चिम ओहरित विशेष गरी खगडिया नगरपालिका क्षेत्रमा केन्द्रित गरिएका उस ठाउँमा जगदम्ब उपचार वितरण बाँकी गर्न सके ओभरसेस रोड सहमति प्राप्त घोषणा गर्नु सके बाँकी ग्राम प्रगतिमा आगो बढाएर उहाँ जानकारीबाट उसै सिंचित क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत बवाई लुद्यामा हालसम्म 31 किलोमिटर तक बन्द निर्माण गरिएकोसँगै थप 9 किलोमिटर निर्माण गर्न बाँकी रहँदा छुट्टी पूर्वमा समेत आवश्यकता अनुसार तटबन्ध तथा बन्द निर्माण रचना गरिएमा आयोजनाको निर्देशक गोपाल शर्माको अनुसार हालसम्म 28,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुग्न गरिएमा 6 ठाउँ पालिका मध्ये 5 ठाउँमा सिंचाई सेवा पुग्न हो। हरियाणा नगरपालिकाको करिब 8,000 हेक्टर क्षेत्रफल आफ्नो पार्टीमा महाबद्वीबाट 2043 सालले शुरू हुने दवाई सिंचाई आयोजना ऐन आर्थिक वर्ष 2085-86 सम्पन्न गर्न लक्ष्य रहँदा 26 अर्ब रुपियाँ लागत अनुमान पैगिलत आयोजनामा हालसम्म 18 अर्ब रुपियाँ खर्च भइसकेका आयोजनाको भौतिक प्रगति 81% वित्तीय प्रगति 65% रहँदा निर्देशक शर्मा आयोजना समयमा निम्चाए आर्थिक सम्बन्धमा काम सञ्चालन गर्न आवश्यकता हुँदै कामदारलाई प्रोत्साहन तथा सुरक्षाका व्यवस्था गर्न प्रकृतिबाट सङ्घ निर्मित सरकार बनाउने कार्यसे समन्वय गरेका एकीकृत रूपमा काम गर्नमा जोड दिनबाट

Thank you.

I'm going to go to the next one.

0: सर्विसमा उल्लेख गर्नुबाट।
1: बाँसुरी नगरपालिका वडा नम्बर 4 पटवाटाल गाउँमा थारू समुदायको परम्परागत प्रिया पूजा कलाबाट प्रधानमन्त्री वरेन्द्र शाह महिला अधिकार लैङ्गिक समानता र महिला सशक्तिकरण व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहनबाट कुमार

जो सुख का अनुभव हो रहा है, वो बिहारी के लिए

ভাষিক সাধারণ সভা রাজ্যের সভাপতি আয়োজনের ভূমি।

0: हराई सक्यो भूमि कराउन थाली सकिए कृष्ण तिर्ना दिन हराई सक्यो भनिरहेको छ। यो महिना मेरो पनि कृष्ण धेरै दिनु छैन हजुर, अर्को महिना म दुवैजनाको कृष्ण दिन्छु।
1: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। अर्जाको रूपमा पर्वमा हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। अर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

我在这个面，然后完全在你看的这样子，我的客人是

0: चाहिँ हाम्रो ऐतिहासिक यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक भएमा कसैले अस्पताल बासरीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्यूरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्विपमेन्टल थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्विपमेन्टल थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्राली शाखा भाँचोडी 5 भाँचोडी पुरानो पेट्रोल पम्प नजिकपछि।
2: बना आता ही मिलता।

0: सांस्कृतिक जीवन सम्भव हुन मिलेपछि यात्रा संरक्षणमा हाम्रा सक्रिय जुटी
1: पशुहरूले सम्पत्ति आगमनका कारण क्षण कृपा आगमनी नियन्त्रण गर्न हाम्रा सबैका दायित्व कर्तव्य हो।
0: अगला दिवस कसै
1: हाम्रा सबै आफ्नो धर्म क्षेत्रमा हाम्रो रेखा बनाइन शुक्र समय
0: आदि बुटाई पिकनिक खाए गए आदि मनुष्य बुटाके केन्द्र छोरी
1: शुक्र मौसम बनाउमा आदि लता वस्तु सराई लगाइ
0: बनुमा आदि देखे लगभग वन कार्यालय सामुदायिक वन को पहली खबर करी सबजना सुरक्षित तरीका से आदि बुटाई क्षेत्र अनुसार बनाउन आदि गर्दैन आजादी गर्दैन कमी काम गर्नमा आजादी मसिन नोक्सान दिएको सुन्दै छ। 7,000 रुपियाँसम्म जरिवानामा 3 वर्ष पैसा 2,000 भइसकेछ। बनाउन आदि गर्दैनमा आगलागी भइसक्ने क्रियाकलाप निकाले र अपराधमा सरी खोक सजाय भागीदार बने। डिभिजन कार्यालय बर्दिया फोन नम्बर 084420156।

0: निर्वाचन भएको पार्टी डेमोक्रेट व्यवहार जस्तै युवाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तर पार्टी निर्देशिकामा सरकारले संविधान संयुक्त राजनीतिक दल र लोकतान्त्रिक मूल्य मान्यता व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सीआईएमलाई बताउनुभयो।
1: क्रियाकलापहरू गरिरहेको छ, गतिविधि गरिरहेको छ, त्यो गतिविधिहरू चाहिँ नयाँ सुशासनको तथा सुशासनको ठ्याक्कै विपरीत छ। यसमा मजाले चाहिँ त्यो भइसकेको सरकार अब त्यत्रो ठुलो बन्दी आलोचना गर्न आलोचना भइसकेका छैन। अब समय क्रममा हामी त्यो भन्छौँ भन्नुलाई त अहिलेलाई हेर्दाखेरि प्रारम्भिकरणलाई हेर्दाखेरि चाहिँ जनताको केही म्यान्डेट प्राप्त गरेर के नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा त्यो उसको जुन एजेन्डा त्यो एजेन्डालाई विमुख भएको कि भन्ने चाहिँ काम बुझायो।
0: सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थानले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा संघ नेपालको

स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उदाहरण गरिएका मध्ये धेरै जस्तो भइरहेका छन्।

सरकारले आगामी आर्थिक वर्ष

0: समृद्धि पछाउनलाई सार्थक पर्वै स्वच्छ सुखी र समृद्ध प्रवेश निर्माण गर्न जनमुखी सेवा पर्व दिगो भर्ती पूर्वाधार निर्माण कृषि क्षेत्रको सबलीकरण स्वच्छ खानेपानी आपूर्ति दिगो तथा फलफलको सिंचाई प्रणाली पर्यटन क्षेत्रको विकास पौचिज्ञ र विशेषज्ञ सहितको स्वास्थ्य सेवा गुणस्तरीय शिक्षा सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीको अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा संवैधानिक ढङ्गले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्तहरू तथ्याङ्क तय गरेको छु।
1: सेमिफाइनल

Αλλά πρώτα απ' όλα, αν δεν θα μας αφήσει, θα

Let's just go down to the center. Let's see how it goes.

0: Sí,
1: també va anar-hi.

सुरक्षित रूपमा

0: व्यवस्थित बाजार है आलू उत्पादन मानक के आमदानी कर सकते किसान बताओ सुनील मंडल सीआईएम रेडियो धन्यवाद
1: सामाजिक सन्दर्भमा नकारात्मक कमेन्टको मार्गमा महिलाको भन्दा राम्रो नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यसलाई ठुलो नराम्रो परेमा गम्भीर राम्रो हो कि घर सक्छ मन परेको छैन भने त्यसै राम्रो हुन्छ।

Thank you.

0: Summers of the Bunker Academy Youth Sound Bank Sutra Network, CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ।

ってことです。

Thank you.

सभापति अमित शाहले भारतका नेपाली समुदायको सुरक्षा गर्ने स्थानीय भेटवार्ता पनि तय भएको छ। प्रतिपक्षको साझा निषेधमा सत्ता र बजेट स्थापन दुवैप्रति गम्भीर प्रश्न गरेका छन्।

जाने छ। उहाँहरूको गत देशबाट 453 नेपालीको उद्धार गरिएको छ। बाढ़ी पहिले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन् र अमेरिका बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ। एसियाली खेलकुद मण्डला टी ट्वेन्टी समूहको सेमी फाइनलमा नेपाल मलेसिया समूह पराजित भएको छ।

0: चाहिँ मेरो सपना गरेका छौँ।
1: तपाईँ अर्को सुन्नमा आएको के छ भन्दा जस्तो सपना सुन्नमा आएकाबाट चाहिँ जसको सपना छुट्या केटा उहाँबाट

ఈ తత్యాంగ

0: जब केही सामान खाइसकेको पर्छ त्यहाँदेखि ब्याग तर जग्गा तपाईँहरू साथ किन्नु समस्या आवश्यकता रगतको समस्याको आवश्यकता रगत ठुलो नमिठा यी सबको शिक्षा तर हाम्रो काम गर्दा एरिया दिनुभयो अरू चाहिने जसले के काम गर्न चाहनुको चाहिँ आफ्नो प्रक्रिया अन्तर्गतमा ठाउँ श्राप धाम शिक्षक ठाउँ श्राप धारा शिक्षक जसलाई सङ्घ विवाह सम्बन्धी छुट्टी छ
1: आफ्नो Gracias.

विषयमस्ति यत् सरक्षणं करणीयम्।

Yes, but I have

0: राक्षसी सर्पको डसाई हानिकारक हुन थाले। उनले यदि सर्पको डसाई गर्छ उनको रक्त पूजा केन्द्रमा जाने
1: विश्वास नगर्नु सही जानकारी पाइला। उनको उपचार केन्द्र कनाबाट भएको कथा लगाएका अधिकारी एस किशन भाइ नेपाल डट उहाँकी बच्चाका आवश्यक जानकारी लिएपछि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै मेट्री कोरियामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र सम्मको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत गरे।

水车、反水船，因此以人民的热心和辛苦展开的事业，而且是一个非常的安全的，不是因为热心的。

ধান আমরা আনতি দেখলাম যাইতে সন্ধ্যা সামনে প্রতিবেদন

0: श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिउमा राधा धान सावित्री सरसु 52 श्यामा मन्सुरी राम धान 606 505 301 यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषाली पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट बासरी किसान चोकदेखि दक्षिण सामुदायिक

अब

Thank you.

Oh, my God.

Thank you.

0: Parabéns.
1: आमाको बन्दको स्रोतको खाना छ महिनाबाट अनिवार्य सुरु गरे। अन्न, बेलाबुटी, साग सब्जी, फलफुल सहित कसर खानाले बच्चा खाना तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म स्तन पान जाँच गरे।
2: खेतीबारीको समस्या परेमा जसले गरेर राम्रो नाच्ने

Ciao,

0: 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येकै नसा तथा निको सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा छ्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा छ्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल पुरानी शाखा पासवरी पाँच पास गरी
1: ग्रामीण
0: जानकारी

0: त्यो महिना मेरो पनि कृष्ण दिइदिनु छ है हजुर, अर्को महिनामा म दुवैजनाको कृष्ण दिएछु।
1: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा पर्ने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।